नेपाल नेपाली भाषा साहित्य र संगीतका साथै भिक्टोरियाका नेपाली समुदायप्रति समर्पित नेपाली भाषाको साप्ताहिक रेडियो कार्यक्रम मेलबर्न चौतारी। हरेक हप्ताको बिहिबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म थ्रिसिआर कम्युनिटी रेडियोमा नेपालीज एसोसिएसन अफ भिक्टोरियाद्वारा प्रस्तुत मेलबर्न चौतारी।

नमस्कार, आज विक्रम सम्वत 2083 साल जेठ 14 गते बिहीबार, जेठ शुक्ल पक्षको द्वादशी तिथि, तदनुसार ईस्वी सम्वत 2026 साल मे महिनाको 28 तारिक, नेपाल सम्वत 1100

46। मेलबर्न चौतारीको आजको यस कार्यक्रममा सम्पूर्ण श्रोताहरूलाई म लोक हार्दिक स्वागत गर्दछु। आज जुन भूमिबाट यो कार्यक्रम प्रस्तुत गर्न लागिरहेका छौं, यसका पारम्परिक मालिकहरू उत्तराधिकारीहरूप्रति सम्मान व्यक्त गर्दछौं। मेलबर्न चौतारी कुलीन राष्ट्रका वारेन्जरी समुदाय, उनीहरूको विगत र वर्तमानका ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दछ। हामी सबै मूल निवासी र टोरेस स्ट्रेट द्वीपका पारम्परिक उत्तराधिकारीहरूप्रति पनि सम्मान व्यक्त गर्दछौ, जसको भूमिमा रहेर आज यो कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं। आजको यो कार्यक्रम पूर्णत साङ्गीतिक हुनेछ। केही सामुदायिक सूचनाहरूको जानकारी गराउनेछौ। आज बज्ने सम्पूर्ण गीतहरू नारी स्वरमा हुनेछन् र अर्को हप्ताको हाम्रो कार्यक्रममा आज प्रस्तुत गरिएका यिनै गीतहरूलाई पुरुष स्वर गायक कलाकारहरूको स्वरमा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवातमा एउटा स्वदेश गानबाट आजको यो कार्यक्रमलाई सुरु गर्न आज्ञा चाहे। स्वरहरू छन् तारादेवी र मीरा राणाको, रचनाकार दिनेश अधिकारी, संगीतकार शिवशंकर।

श्रोताहरूलाई पुनः स्वागत गर्दछु कार्यक्रममा र आजको थिम अनुसारको नारी स्वरमा रहेका गीतहरू सुन्ने क्रमको पहिलो गीतमा स्वर छ दिव्यज्योति मिश्रको, संगीतकार शिव परियार, गीत रचना हो केशव आचार्यको।

अहिले भर्खरै सुनेको गीतमा स्वर थियो अन्जु पन्तको, संगीत सन्तोष श्रेष्ठको र गीतकार दामु मुर्सिफुल। गायिकाहरूको स्वरमा आज विभिन्न गीतहरू मेलबर्न चौतारीमा सुनिरहेका छौँ। यसै क्रममा अर्को चर्चित गीत, यसमा स्वर रहेको छ मिलन चक्खुको, संगीतकार सम्भुजित बासकोटा, गीतकार कञ्चन पुडासैनी।

कम्युनिटी रेडियो 3CR-मा यहाँ अहिले नेपाली भाषाको कार्यक्रम मेलबर्न चौतारी सुन्दै हुनुहुन्छ। हाम्रो यो कार्यक्रम हरेक हप्ता बिहिबार मेलबर्नको समयअनुसार बेलुकी 8 बजेदेखि 9 बजेसम्म कम्युनिटी रेडियो 3CR-को 855 AM 3CR-को डिजिटल प्रसारण अनलाइन मार्फत www.3cr.org.au र रेडियो एपहरूमा 3CR-लाई खोजेर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसारण भइसकेको कार्यक्रमलाई कुनै पनि समय जहाँकहीँबाट www.3cr.org.au/चौतारीमा लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। पालो अब सामुदायिक सूचनाहरूबारे जानकारी गराउने।

फेनका द्वारा न्याबको सहभागितामा अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि इन्टरनेशनल एभरेस्ट डे 2026 कार्यक्रम आयोजन गर्दैछ। यस वर्षको नारा रहेको छ मेल्टिङ आइस राइजिङ रेस्पोन्सिबिलिटी। मिति रहेको छ 30 मे शनिबार। दुई खण्डमा सम्पूर्ण कार्यक्रम विभाजन गरिएको छ। पहिलो खण्डको समय बिहान 9 बजेदेखि। स्थान नेपाली वाणिज्य दूतको कार्यालय 3C बेलियर एभेन्यू ग्लेनरोय भिक्टोरिया। कार्यक्रम विवरण यस प्रकार रहेको छ। बिहान 9 बजेदेखि 10 बजेसम्म भेटघाट र आयोजकद्वारा कार्यक्रम सम्बन्धमा जानकारी गराइने। 10 बजेदेखि वातावरण सम्बन्धित जनचेतनाको निम्ति लगभग 2 किलोमिटर पैदल यात्रा करिब 30 मिनट अवधिको। पैदल यात्राबाट फर्किएपछि 11:30 बजेसम्म दिवस सम्बन्धमा विभिन्न विषयमा छलफल र जानकारी गराइने। 11:30 बजे लन्चको समय हुनेछ। दोस्रो खण्डको कार्यक्रम हुने समय रहेको छ मध्याह 12 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान ग्लेनरोय कम्युनिटी हब 50 विथसिफ रोड ग्लेनरोय भिक्टोरिया। इन्टरनेशनल एभरेस्ट डे सम्बन्धमा उपस्थित हुनुभएका विभिन्न व्यक्ति विशेष अनुसन्धानकर्ता र विज्ञहरूद्वारा त्यहाँ छलफल र जानकारीहरू प्रस्तुत गरिनेछ। यस कार्यक्रम सम्बन्धमा थप जानकारीका लागि बम योञ्जनलाई 0422443268 0422443268 र सुदीप श्रेष्ठलाई 0404219206 0404219206 सम्पर्क गर्न सक्नुहुनेछ। साथै न्याबको फेसबुक पेजमा पनि प्राप्त गर्न सक्नुहुनेछ। अघिल्लो वर्षहरूमा जस्तै यस वर्ष पनि हामी रेडियोथोन 2026 विशेष कार्यक्रम लिएर जुन महिनाको 11 तारिक 8 बजेदेखि 9 बजेसम्म मेलबर्न चौतारीको कार्यक्रममा आउँदैछौ। विगतमा तपाईँ श्रोताहरूले हामीलाई प्रदान गर्नुभएको सहयोगप्रति सधैँ आभारी छौ। यस वर्ष पनि यहाँहरूको त्यस्तै सहयोगको हामीले अपेक्षा गरेका छौ। कृपया उक्त दिनको हाम्रो विशेष प्रस्तुतिलाई सुन्नुहोला। साथै हाम्रो स्टुडियोको टेलिफोन नम्बर 94198377 फोन गर्न आग्रह गर्दछौ।

0: भर्खरै प्रस्तुत गरिएको गीतमा स्वर थियो जुनू रिजालको, संगीतकार सन्तोष श्रेष्ठ र गीतकार सुनिल केसी।
1: This is 3CR Community Radio and you are listening to Melbourne Chautari, a Nepalese radio program in Victoria, every Thursday 8 PM to 9 PM.
0: नेपाली भाषाको रेडियो कार्यक्रम मेलबर्न चौतारीलाई यहाँहरू अहिले सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी विभिन्न गीतहरू नारी स्वर अर्थात् गायिकाहरूको स्वरमा सुनिरहेका छौँ। आज बजेका यिनै गीतहरूलाई हामी आउँदो हप्ताको कार्यक्रममा गायकहरूको स्वरमा प्रस्तुत गर्नेछौँ। यसै क्रममा आजलाई यो अर्को गीत जसमा स्वर रहेको छ कुन्ती मोक्तानको, संगीतकार शिलाबहादुर मोक्तान र गीतकार त्रिविक्रम पाण्डे।

मेलबर्न चौतारीमा आज विभिन्न गीतहरू नारी स्वरमा सुन्ने क्रममा अब यो अर्को गीतमा स्वर रहेको छ अन्जु पन्तको, गीतकार बिबी थापा र संगीतकार नातिकाजी।

श्रोताबिन, विभिन्न गीतहरू विभिन्न गायिकाहरूको स्वरमा आज सुनिरहेका छौं। यसै क्रममा यो सदा चर्चित रहेको गीत अबको पालोमा, यसलाई गाउनुभएको छ देविका प्रधानले, गीतकार यादव खरेल र संगीतकार सम्भुजित बासकोटा।

फेनका द्वारा न्याबको सहभागितामा अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि इन्टरनेशनल एभरेस्ट डे 2026 को कार्यक्रम आयोजन गर्दैछ। यस वर्षको नारा रहेको छ मेल्टिङ आइस राइजिङ रेस्पोन्सिबिलिटी। मिति रहेको छ 30 मे शनिबार। दुई खण्डमा सम्पूर्ण कार्यक्रम विभाजन गरिएको छ। पहिलो खण्डको समय बिहान 9 बजेदेखि, स्थान नेपाली वाणिज्य दूतको कार्यालय 3C ब्लेयर एभेन्यू ग्लेनरोय भिक्टोरिया। कार्यक्रमको विवरण यस प्रकार रहेको छ। बिहान 9 बजेदेखि 10 बजेसम्म भेटघाट र आयोजकद्वारा कार्यक्रम सम्बन्धमा जानकारी गराइने। 10 बजेदेखि वातावरण सम्बन्धित जनचेतनाको निम्ति लगभग 2 किलोमिटर पैदल यात्रा, करिब 30 मिनट अवधिको। पैदल यात्राबाट फर्किएपछि 11:30 बजेसम्म दिवस सम्बन्धमा विभिन्न विषयमा छलफल र जानकारी गराइने। 11:30 बजे लन्चको समय हुनेछ। दोस्रो खण्डको कार्यक्रम हुने समय रहेको छ मध्याह 12 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान ग्लेनरोय कम्युनिटी हब 50 विथ सिफ रोड ग्लेनरोय भिक्टोरिया। इन्टरनेशनल एभरेस्ट डे सम्बन्धमा उपस्थित हुनुभएका विभिन्न व्यक्ति विशेष अनुसन्धानकर्ता र विज्ञहरूद्वारा त्यहाँ छलफल र जानकारी प्रस्तुत गरिनेछ। यस कार्यक्रम सम्बन्धमा थप जानकारीका लागि बम योजनलाई 0422443268 र सुदीप श्रेष्ठलाई 0404219206 सम्पर्क गर्न सक्नुहुनेछ। साथै न्याबको फेसबुक पेजमा पनि प्राप्त गर्न सक्नुहुनेछ। अघिल्लो वर्षहरूमा जस्तै यस वर्ष पनि हामी रेडियोथोन 2026 को विशेष कार्यक्रम लिएर जुन महिनाको 11 तारिक 8 बजेदेखि 9 बजेसम्म मेलबर्न चौतारीको कार्यक्रममा आउँदैछौ। विगतमा तपाईँ श्रोताहरूले हामीलाई प्रदान गर्नुभएको सहयोगप्रति सधैँ आभारी छौ। यस वर्ष पनि यहाँहरूको त्यस्तै सहयोगको हामीले अपेक्षा गरेका छौ। कृपया उक्त दिनको हाम्रो विशेष प्रस्तुतिलाई सुन्नुहोला। साथै हाम्रो स्टुडियोको टेलिफोन नम्बर 94198377 फोन गर्न आग्रह गर्दछौं।

यिनै प्रस्तुतिहरूसँगै आजलाई मैले श्रोताहरूसँग विदा माग्ने बेला पनि भइसकेको छ। आज पनि हाम्रो कार्यक्रमलाई सुनेर साथ दिनुभएकोमा तपाईँ श्रोताहरूलाई आभार व्यक्त गर्दछौं। कार्यक्रम सम्बन्धमा केही सुझाव, सल्लाह, प्रतिक्रियाहरू भए कृपया हामीलाई पठाउनुहुन आग्रह गर्दछौ। हाम्रो इमेल ठेगाना हो melbournechoudhary@gmail.com। आज विभिन्न गीतहरू नारी स्वर अर्थात् गायिकाहरूको स्वरमा प्रस्तुत भएका थिए। यिनै आज बजेका गीतहरू तर पुरुष गायकहरूको स्वरमा आउँदो हप्ताको कार्यक्रममा लिएर आउनेछौ। अवश्य हामीलाई सुन्नुहोला आज अन्तमा श्रेया घोषालको स्वरमा बसन्त चौधरीको गीत रचना र न्यू वज्राचार्यको संगीतलाई श्रोताहरू समक्ष छाडेर म लोक विदा हुन्छु। हाम्रो भेट आउँदा कार्यक्रमहरूमा हुने नै छ। तबसम्मका लागि नमस्कार, शुभरात्री। यहाँको साता शुभ बितोस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।